0: صاحب کے نتس کا کٹھا ہووے سیک لہو لب نکھتھا ویک. اگر اس چھرے دا کٹھے ہویا اے من ہووے تو پھر من وچوں سارا لہو نکل جائے گا. کیڑا لوب دا وکار دا دشت پنے دا ویر ویروت دا. کسے حد تک یہ صحیح ہے کہ جو اپنے من نو ذبح کرن وچ اسمرتھ ہوئے نے وہ باہر ذبح کرن دا کم کر دے نے. جو اپنے وکاراں نو قتل نہیں کر سکے وہ سنسار نو قتل کرن دی کوشش کر دے نے. جو اپنے من نو نہیں مار سکے وہ دنیا نو مارن دی کوشش کر دے نے. باہروں کوئی مارن دی کوشش کرے وہ دشت ہے, ظالم ہے, پاپی ہے. پر کوئی اپنے من نو اپنے وکاراں تے گناہاں نو مارن دی کوشش کرے وہ سنت ہے, وہ بھگت ہے, پوجنیت ہے, پونیت آتما ہے. اس طرح دی پونیت آتما سندھ دے پیدا ہوئی جس کا نام ہے بھگت سدنا. عام اتہاسکار کہندے نے کہ آپ دا پچھوکڑ اسلامی گھرانے نال سمبندت ہے. گرو گرنتھ صاحب جی مہاراج دے کچھ بھگت ایسے نے جو مسلمان نے, بابا فرید, سدنا, سین, بیکھن اتیادک. یہ بھگت مسلمان گھرانیاں نال سمبند رکھتے ہیں, لیکن جد خدا دا نور اندر پرگٹ ہوئے تا منک اس بھاونا تو اچھا اٹھ جاندہ ہے کون ہندو کون مسلمان. نہ ہم ہندو نہ مسلمان, الہے رام کے پنڈ پران, اے شریر اللہ دا ہے, اے پران رام دے نے. تو ایسا پرش اللہ دی دھن الاپن دے رام دے گیت گان دے سنکوچ نہیں کرے گا. یہ سارے بھگت بڑے فراغ دل, روشن ضمیر, روشن دماغ ہوئے نے. اور انہاں بھگتاں دے چوں بھگت سدنے جی دا وی اپنا ایک خاص استھان ہے. گرو گرنتھ صاحب جی مہاراج دے آپ دا ایک بڑا ہی پاون تے فلسفے نال پورت ایک شبد ہے جس دیاں استھائی پنکتیاں نے توگن کہا جگت گرا, جو کرم نہ ناسے سنگھ شرن کت جائیے جو جم پگ گراسے. سارے دیش وچ کرم سدھانت دی بڑی چرچا ہے اور آخیا سب کچھ کرما تے ہی نبڑتا ہے. جیسے کوئی کرم کرتا ہے ویسے کوئی ادا پھل بھوگتا ہے. بھوگے بنا کرم ناس نہیں آتے. بھارت دا دھارمک چنتن, بھارت دا دھارمک درشن بس اس وچار پہ کھڑا ہے. جے کرم کچھ ہویا ہے تے بھوگے بنا اس نے نسنا نہیں. جے کرم کچھ کیتا ہے تا او دا پھل جھولی وچ پانا ہی پائے گا. بھگت سدنا جی تو چونکہ کچھ کرم ایسے ہوئے نے کسائی سن, زندگی دا بیشتر حصہ ماس ویچدیاں لنگیا, جیواں نوں ذبح کردیاں لنگیا. تے جو ہن اس طرح دے پرش دے سامنے اے وچار رکھو کہ کیتے ہوئے کرماں دا پھل تے بھوگنا ہی پائے گا, پھر ایک خیال پیدا ہوندا ہے ایشور دی بندگی دا کی مطلب ہے, پھر او دی عبادت دا کی مطلب ہے. تو ایک گلے دے روپ وچ بھگت سدنا جی کہندے نے توگن کہا جگت گرا, ہے جگت دے گرو, اے جگت نو پریرنا دین والے پریپورن پرماتما, پھر تیرے وچ کی گن ہے کہ تیری بندگی کردیاں ہویا وی جے میں کرماں دی مار بھوگنی ہے تا پھر توگن کہا تیرے وچ گن کی ہے, پھر تے کوئی گن نہیں رہ گیا, پھر تیرے کول آن دی لوڑ کی پی گئی. توگن کہا جگت گرا, جو کرم نہ ناسے سنگ شرن کت جائیے جو جم پگ گراسے. شیر دی شرن وچ جائیے تے گدڑ کھا لوے, گدڑ چپٹا مار کے ناش کر دے وے, تو پھر شیر دی شرن وچ جان دی لوڑ کی ہے. پربھو دی شرن وچ جائیے, او دی بندگی کریے تے کرما دی مار سہارنی پی جائے, تو پھر بندگی دا پھل کی ہے, عبادت دا پھل کی ہے. گرو نانک دیو جی مہاراج کہندے نے لکھ مڑیا کر اکٹھے ایک رتیلے بھائے, لوکا مد کو فکڑ پائے. لکھ مڑیا کر اکٹھے ایک رتیلے بھائے. اے بندے بتا کدرے بھلے کھچ تو پے لکھا من لکڑیاں ایک چنگاری نال بسم ہو جاندیاں نے رنجک ماتر نام دا جا سرت شبد دی کاگرتا نال کیتا ہویا جا لکھاں زندگیاں دے پاپ دھو دیندا ہے انت جنماں دے پاپ ساڑ کے راکھ کر دیندا ہے سوا کر دیندا ہے اے نام دی برکت ہے اے نام دی مہما ہے اے نام دی طاقت ہے تو بھگت سدنا جی مہاراج کہندے نے آپ پرانک پرسنگ سامنے رکھ دینے نرپ کنیا کے کارنے ایک بھیا پہ ایک داری کامار تھی سوار تھی واقعی پیج سواری بشنو جیسے کپڑے پہن کے بشنو دائی روپ دھارن کر کے ایک وکاری ایک کامار تھی بشنو دا روپ دھارن کر کے ایک راج کنیا نو ٹھگن لگ گئے اور روز اس کنیا نو پربھاوت کرتا ہے ایک دن گیت گا رہے اسی پربھو دے جڑ گیا جڑدیا ہی پکھنڈ ختم ہو گیا جڑدیا ہی پیک اتر گیا جڑدیا ہی خیال آیا جی میں باروں وشنو بنیا تے ہن مینوں اندروں بننا چاہیے ضمیر دی آواز آئی وشنو دا تے روپ بنایا وشنو دا تیرے کول من نہیں دیوتے دی توں کایا بنا لئی پر دیوتے والی تیرے کول ضمیر نہیں ہے ایسا آتما نے جھنجوڑیا ایسا پربھو دا گیت گایا کہ واہ کئی او وشنو ورگا ہو گیا وشنو جیسا پاون وشنو جیسا پوتر تو بھگت سدنا جی کہندے نے کامارتھی سوارتھی اوتے کامنا نال بھریا ہویا سی اوتے سوارتھ نال بھریا ہویا سی اوتے دنیاوی پدارتھاں وچ لبڑیا ہویا سی تے اس سب کچھ نو سامنے رکھ کے انہیں بندگی کی تھی انہیں نام جپیا تے ہے پربھو تو انہوں بھی رس دے دیتا تو انہوں بھی سکون دے دیتا تو انہوں بھی چین دے دیتا نرپ کنیا کے کارنے ایک بھیا بیک داری کاما رتھی سوارتھی واقعی پیش سواری تو گن کہا جگت گرا جو کرم نہ ناسے سنگ سرن کت جائیے جو جم پگ گراسے اگاں چل کے بھگت سدنا جی کہنے ایک بوند جل کارنے چاترک دکھ پاوے پیاسا ایک بوند لئی تڑپ دا پھرے ایک بوند دی منگ کرے بھی کسی طریقے نال ایک بوند پانی مینوں کدروں ملے اور حقیقت ہے کہ پانی دی قدر پیاسے نو ہے بھوجن دی قدر بکھے نو ہے کپڑے دی قدر ننگے نو ہے اولاد دی قدر بے اولادے نو ہے کہ انج کہہ لئیے پرماتما دی قدر بھگت نو ہے جس دے اندر بھگتی بھاونا پیدا ہوئی ہے ایک بوند جل کارنے چاترک دکھ پاوے ایک بوند دی خاطر پیاسا چاروں پاسے تڑپے تے دکھ پراپت کرے ہر پاسے دکھی ہوئے پران گئے ساگر ملے فن کام نہ آوے تڑپ تڑپ کے اس نے پران دے دیتے نے تے ہن ساگر اسنوں ملے ہن دریاواں دے دریا پانی دے اسنوں ملن کیڑے کم دے دراصل سدنا جی یہ کہہ دین کہ موقع اتے جو کرم کم سریا نے بے موقع کم دا کی مطلب پیاسا تڑپ کے مر گیا تے ہن پانی ملے ہے کیڑے کم دا عام دھارمک دنیا وچ کہا جاندا ہے کہ پرماتما دے گھر دیر ہے اندھیر نہیں پر میں اپنے ڈھنگ نال سوچیا ہے نہیں دیر ہی اندھیر ہے اگر دیر ہو گئی تو پھر اندھیر ہے اگر دیر ہو گئی تو نراشا پیدا ہو جاتی ہے اگر دیر ہو گئی تو وشواس اٹھ جاتا ہے میں ایسا سمجھنا پرماتما دے گھر دیر بھی نہیں جیسے اگ وچ ہاتھ پائیے اسی وقت ہاتھ سڑدا ہے جیسے پھلاں کول بیٹھیے اسی وقت مہک ملدی ہے جیسے برفانی پہاڑ ہمالیہ دے کول بیٹھیے اسی وقت ہی جو ہے ٹھنڈ ملدی ہے اسی طریقے نال شبھ کرم کریے اسی وقت پھل ملتا ہے اشبھ کرم کریے اسی وقت پھل ملتا ہے شبھ کرم منکھ نو کھیڑا دیندا ہے سکون دیندا ہے شانتی دیندا ہے خلاص دیندا ہے अशुभ कर्म मन बेचैन कर देंदा है, पीड़ित कर देंदा है, मैला कर देंदा है। इति तत्छिन फल है प्रभु दे दरबार दे च देर भी नहीं, क्योंकि देर भी अंधेर हो सकती है। जैसे के श्री सदना जी कहंदे ने, एक बूंद जल कारने चात्रिक दुख पावे, प्राण गए सागर मिले फुन काम ना आवे। प्राण जो थाके फिर नहीं कैसे बिरमाऊं, भई हुण मेरे प्राण टुटन लगे ने, श्वास टुटन लगे ने, कि तू बोणे ना, तू मददगार ना होवे, तू सहायक ना होवे। प्राण जो थाके फिर नहीं कैसे बिरमाऊं, बूड मुए नौका मिले कहो काहे चढ़ाऊं। डूब गया मैं ते हुण तू नौका भेजी है, दस हुण कौन बैठेगा उस नौका ते, डूब गया गला ते, गर्क होण वाला गर्क हो गया, हुण नौका किड़े कम दी। दरअसल वक्त सिर प्रभु बोड़दा है, वक्त सिर ही वो सहायक होंदा है। और सतगुरां दी बाणी कहंदी है, अचिंत कम करे प्रभ तिनके, जिन हर का नाम प्यारा, जिन्हां नूं हरी दा नाम प्यारा लगदा है, जो हरी नाल जुड़े होने, उते मंग भी ना करन तां वी अचनचेत प्रभु उहनां दे कम सवार छड़दा है, उहनां दे कम सिरे चाड़ देंदा है। और ऐसा भगतां दा अनुभव है, ऐसा ने भगतां ने अपनी जिंदगी दे विच देखिया है कि जिस कम बारे सोचिया भी नहीं कि हो सकदा है, वह भी हो जाता है। अचिंत कम करे प्रभ तिनके, जिन हर का नाम प्यारा। तो भगत सदना जी कहंदे ने, प्राण गए सागर मिले फुन काम ना आवे, या डूब मुए नौका मिले कौ काए चढ़ाऊं। मर गए, डूब गए, हुण नौका मिली ते केड़े काम दी। अखीर विच आप कहंदे ने, मैं ना ही कछ हो नहीं, कछ आए न मोरा, अवसर लज्जा राख ले सदना जन तोरा। हे प्रभु, समय सिर लज्जा रख ले। वाकई भगतानू ते परमात्मा ही जो है लज्जा रखण वाला है, ईश्वर ही उन्हां दी लज्जा रखण वाला है। प्रभु जू तो कैलाज हमारी, नील कंठ नर हर नारायण, नील बसन बनवारी। गुरु गोबिंद सिंह जी महाराज कहंदे, हे प्रभु तू ही मेरी लज्जा रख, तू ही मेरी लज्ज दी पाल कर। तो श्री सदना जी कहंदे ने, समय सिर मेरी लज्जा रख, समय सिर मेरा काम कर, वक्त सिर मेरा काम कर। सारी रात मैं तड़पदा रहा रोशनी ले, घर विच मेरे चानना होवे, दीवा जले ते दीवा ना मुयसर होवे, तेल ना मिल सके, दीवा ना मिल सके, ते सवेरे सूरज चढ़े ते तू दीवा देवे, किड़े काम दा वो, मेरे किस काम दा। दरअसल वक्त सिर जो मदद है वो ही मदद है, बेवक्ती मदद बेमैनी हो जाती है। इस वास्ते ये जड़े शब्द जुड़े हुए ने ईश्वर दे नाल, कि ओदे घर दे च देर है अंधेर नहीं, दरअसल बेमैनी नहीं। अगर देर हो गई तो फिर अंधेर हो गया। भगत सदना जी दे इस शब्द दे च इस तरह दे भाव प्रगट हो रहे ने, और आप साफ कह रहे ने कि हे प्रभु, जे कर्म सिद्धांत मेरे ते लागू होया ते वाकई मैं कर्मा दी मार भोगनी है, तो फिर मैं समझांगा तेरे च गुण की है। तो गुण कहा जगत गुरा जो कर्म न नासे। भारत दा सारे दा सारा जड़ा चिंतन है वो कर्मा दे खड़ा है, पर थोड़ा जिहा सोचिए, पहले मनुख से के पहले कर्म सन, अकर कीते होए कर्मा करके जन्म है, कीते होए कर्मा करके मनुख दुखी है। तो सवाल पैदा होता है, पहले कर्म सन कि पहले मनुख से, ये तो सवाल ऐसा होया फिर, पहले मुर्गी सी कि पहले अंडा सी। आखिर गल इत्थे ही आउंदी है, नहीं प्रभु एक तेरी लीला है, एक तेरा खेल है, ना कर्म पहले ना मनुख पहले, जैसे तू चाया वैसा जो है संसार साज देता है खेल, ते इस तो बाद तू कुछ विधान बनाए, लेकिन ए विधान भी ऐसे ने कि तेरी एक मौज, तेरी एक मस्ती। अगर कोई भगत प्रार्थना करे, निम्रता सहित जोदड़ियां करे, ते तू उसके जन्मां जन्मांतरां दे कर्मां नूं धो देना, छिन दे च उसनूं चैन दे देना, छिन दे च उसनूं शांति दे देना। तो भगत सदना जी दा पावन पवित्र वाक गुरु ग्रंथ साहिब जी महाराज के अंदर दर्ज है, और पाठक जन बड़ी श्रद्धा नाल पढ़ के बहुत वड्डा ज्ञान लेंदे ने। गुरु ग्रंथ साहिब जी महाराज एक ऐसे खजाने ने जिहदे च गुरु नानक देव जी महाराज की बाणी है, गुरु अंगद देव जी महाराज की बाणी है, गुरु अमरदास गुरु रामदास जी ते गुरु अर्जन देव जी महाराज के गीत ने, गुरु तेग बहादुर साहिब जी महाराज का बैराग दे नाल भरिया होया कलाम है, उत्थे अनेकां भगतां दीआं बाणियां ने। अज तक रूहे जमीन विच ऐसा नहीं होया कि कोई धार्मिक ग्रंथ उहदे च अनेक व्यक्ति बैठे होण, इक्को ही है, इहदे च अनेक व्यक्ति बैठे ने। धार्मिक ग्रंथ सिर्फ एक भाषा विच मिलदे ने, गुरु ग्रंथ साहिब जी महाराज एक भाषा विच भी नहीं ने। ते भगत वख वख प्रांतां दे ने, ते वख वख भाषावां विच प्रभु दे गीत गाउंदे ने, प्रभु दी जो है उस्तति करदे ने। गुरु ग्रंथ साहिब जी महाराज का पाठ करने वाला मुतस्बी नहीं हो सकता, क्योंकि जदों फरीद नूं पढ़ेगा अल्लाह दी धुन निकलेगी, और जब जयदेव नूं पढ़ेगा वह गोविंद गोविंद कहने ते मजबूर होगा, नामदेव नूं पढ़ेगा ते उहदी रसना च निकलेगा ईबे बीठल उबे बीठल, बीठल बिन संसार नहीं, थान थनंतर प्रणवे नामा, पूर रहो तू सर्व मही। और इसे तरीके नाल जब कबीर नूं पढ़ेगा तो फिर वह सतनाम का रटन करेगा, गरज के ये सारे भगत वक वक नामा नूं जपदे ने, वक वक बोलियां बोलदे ने, वक वक इन्हां दा चिंतन है, पर सारियां दे अंदर रब्बी रस जिहड़ा है वह इक्को है। ते गुरु नानक देव जी महाराज का सिद्धांत है, आई पंथी सगल जमाती मन जीते जगजीत, सारियां नूं नाल लेके चलना ते सारियां दे नाल चलना, बस गुरु नानक दा यही आई पंथ है, यही सिरमौर पंथ है। ते गुरु बाबे ने यह प्रत्यक्ष रूप विच प्रगट रूप विच करके दिखाया, सारे भगत आप दे नाल चल रहे ने, आप इन्हां भगतां दे नाल चल रहे ने। जद कभी संसार विच ऐसा ख्याल पैदा होया कि सारी दुनिया का धर्म एक होना चाहिए, क्योंकि चिंतक ऐसा कह रहे हैं कि सारी दुनिया की राजनीति एक होनी चाहिए ताकि दुनिया में खून खराबा बंद होवे, ते चलो मन लेने हैं सारी दुनिया की राजनीति एक होवे, लेकिन खून खराबे वक वक धर्मा करके भी होए ने, वक वक मजबा करके भी होए ने। फिर ख्याल आएगा कि सारी दुनिया का धर्म एक होना चाहिए, इहदे नाल ख्याल पैदा होगा कि सारी दुनिया का धार्मिक ग्रंथ भी एक होना चाहिए, तो ग्रंथ उही कसौटी ते पूरा उतरेगा जिहदे च सारियां भाषावां होवन, सारे वर्ण होवन, जिहदे च अल्लाह दे गीत होवन, जिहदे च राम दी धुन होवे, जिहदे च मधुसूदन दा भी जिक्र होवे, जिहदे च माधव दे भी गीत होवन, और जिहदे च वाहिगुरु की सिफत सलाह होवे, जिहदे च करतार दी भी धुनी होवे, गरस के अनंत नाम होवन, ते अनंत नामा बारे ए विचार होवे कि बलहारे जाओ जेते तेरे नाम है। तो इस सिद्धांतिक कसौटी देते गुरु ग्रंथ साहिब जी महाराज पूरे उतरदे ने। गुरु ग्रंथ साहिब जी महाराज ने उन्हां भगतां नूं अपने विच थां दित्ती है जिन्हां भगतां ने धंधे नूं धर्म बना दिता सी। कबीर करदे ते धंधा ने, पर उन्हां दे धंधे दे चों धर्म की सुगंधी है। नामदेव करदे ते धंधा ने कपड़िया नूं छिंबण दा, पर उन्होंने धंधे दे चों धर्म की महक है। इसे तरीके दे नाल रविदास करदे ते धंधा ने जुतियां गंढना, पर उन्होंने धंधे दे चों भी धर्म की ते मिलनसारी की खुशबू है, सुगंधी है। इसे तरीके नाल श्री सदना जी करदे ते धंधा ने कसाई ने, मांस वेचना इन्हां दा धंधा है, पर यह धंधा भी धर्म बन गया। कसाई दे धंधे दे चों भी कोमलता पैदा हो जाए एक अजूबा है। भगत दी सोचनी नूं जो है दाद देनी पएगी। धार्मिक मंदिर दे च बैठते होया जे मनुख दे अंदर कोमलता नहीं पैदा हुई ते कहना पैदा पएगा कि इस बंदे दा हिरदा बहुत कठोर है। ते कसाई दी दुकान देते मांस वेचदे होया जिहदे अंदर कोमलता पैदा होएगी, समझ लेना चाहिए कि यह बंदा अत्यंत सूक्ष्म सोचने वाला है, इहदी बुद्ध बारीक है, ते जिहदी आत्मा ना द्रवे उन्हों परमात्मा दा मिलाप बड़ा औखा है। अनक जतन करे आत्म नहीं दरवे, हर दरवे को कैसे गवे। जिहदी आत्मा द्रवी नहीं, जिहदी आत्मा कोमल नहीं हुई, जिहदा मन अजे तक ठोस है, उस लई परमात्मा दी प्राप्ति करनी बड़ी कठिन है, बहुत कठिन है। कई दफा देखण दे चाह आउंदा है कि बड़े बड़े धर्मात्मा बंदे भी कसाई ने, दूसरे नूं चोट पहुंचाण लगे आ संकोच नहीं करदे, चाहे वह चोट जहनी होवे, शरीरक होवे, आर्थिक होवे, किसी भी तरीके की होवे, चोट पहुंचाण तो बाज नहीं आउंदे। और ऐसा दिसदा है कि बड़े बड़े धार्मिक भी कसाई ने, पर सदना कसाई होंदा होया भी भगत है, वह कसाई होंदा होया भी धार्मिक है। वह बाहरों ते पेशे च कसाई सी, पर अंदरों हिरदा उसका अत्यंत कोमल, मिलनसारी दे जज्बिया नाल भरे होया, प्रभु गीत दे नाल जो है परे होया। ये भगत प्रेरणा दे रहे ने कि कोई भी पेशा होवे, कोई भी किरत होवे, परमात्मा दी प्राप्ति विच बाधा नहीं बनती। चाहे वह किरत कपड़े बुनना होवे, चाहे वह किरत जुतियां गनना होवे, चाहे वह किरत मांस वेचना होवे, ते चाहे वह किरत कपड़िया नूं छिंबना होवे, चाहे वह किरत दुकानदारी दी होवे, कोई भी किरत कीर्ति विच बाधा नहीं खड़ी करती। कोई भी धंधा धर्म विच दीवार नहीं है। एक भावना है जिहड़े कहिंदे ने की करिए, धंधे तो वेल मिले ते धार्मिक बणीए, की करिए कम धंधिया तो ही वेल नहीं मिलती, किवें भजन करिए, किवें बंदगी करिए। और वह कहिंदे ने धंधा दीवार की तरह खड़ा हो गया, ते भगत कहिंदे ने धंधे नूं ही धर्म बना लो, धंधे नूं ऐसा समझो कि यह प्रभु की तरफों दित्ती हुई सेवा है, सेवा करने आ। धंधा सेवा बन सकता है, रोटी ते हर एक ने खानी है। तो जब धंधे विच भी कोई ऐसी भावना जोड़ लैंदा है कि मैं कपड़े बुन लै और ये सेवा करने आ, जगत दा नंगेज टकना है, जगत दे पैरां च जुत्ती पवानी है, जगत नूं सुख देने ने, जगत नूं आराम देना है धंधे दे राही, तो धंधा भी धर्म बन जांदा है। ते धार्मिक मनुखां तो भी जे किसे नूं चोट पहुंचे तो ऐसा धर्म भी वास्तविक धंधा है, उहदे च धंधे दी जो है बदबो है। भगत सदना जी धंधियां दे चों बड़ा कठोर धंधा करदे ने। अमृत वेले उठ के दो चार बकरे रोज ज़बह करने ते सारा दिन मांस वेचना, पर कमाल दी गल इस धंधे दे चों ही धर्म दी इतनी उज्जवल महक पैदा होई। आपने सिंध प्रांत दे च थां थां ते भ्रमण करके लोगां नूं खुदा दे नाल जोड़िया, जीवां नूं परमात्मा दी धुन दे नाल जोड़िया। जद एक फुल खिड़ पैंदा है महक वंडन लग पैंदा है, जद एक दीवा जल पैंदा है रोशनी वंडन लग पैंदा है, जद किसे हिरदे विच आत्म प्रकाश हो जांदा है वह चानना वंडन लग पैंदा है, वह सुख चैन वंडन लग पैंदा है, वह आनंद वंडन लग पैंदा है। और यह वंडना उस तों सुते सुत आउंदा है, अपने आप हुंदा है। जैसे फुल दे चों सुगंधी दा निकलना, दरअसल उस दे च महक दा अधिक होना है, इस वास्ते डुल डुल के वह बाहर पई पैंदी है। भगत दा हिरदा इतना आनंद नाल भर जांदा है, इतना गुणा नाल भर जांदा है, इतना शांति ते चैन नाल भर जांदा है कि वह डुल डुल के बाहर पैंदा है। सजना जी भक्ति भाव विच ऐसे लीन होए और अध्यात्मक गुणा नाल ऐसे भरपूर होए, थां थां ते भ्रमण करके इन्हां ही गुणा नूं वंडदे रहे, इसी सच्ची दौलत नूं वंड वंड के जगत नूं अकाल पुरख दे नाल जोड़दे रहे। अनेकां भगतां दे चों गुरु ग्रंथ साहिब जी महाराज विच इक ए सदना कसाई पेशे विच ए भी भगत है, इसदा भी कलाम है, और इसदा कलाम भी रहिंदी दुनिया तक अध्यात्मक शांति वंडदा रहेगा।
1: You're listening to KRPI 1550 Radio, Ferndale, Washington.
2: Need help navigating our ever-changing real estate market? Grudel Baud of RE/MAX Real Estate Services is among the top 1% of all Lower Mainland realtors. Whether thinking of buying or selling residential properties, commercial properties, or farmland, call the agent with 30 years of experience to help you. Grudel Baud, your realtor for life. Call Dale at 604-303-7653 or go online at grudelbaudgroup.com.
3: हमारी सरकार आ गई 2024 में, हरियाणा के अंदर हमारी सरकार आ गई 2025 में, हरियाणा के हर खेत it.